0: कम्तीमा हजुरको परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: किसानले त साँच्चीकै धेरै सुविधा गरेछ।
0: हो त, दुध बेच्ने पनि सम्झनु
1: जानकारी
0: प्राप्त सहारा देवी।

पनिसँग टिपिकै हुन्छ अनि पशुको दाना माछाको दाना औषधि प्राण चोकर विषादी बिउ बिजन नर्खा तथा त्यस्तो समेत उपलब्ध छ। सुन्नुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै प्रत्यक्ष लाभ पनि दिइन्छ अनि

Yeah.

अत्यंत पैसा खर्च करने को समग्र विकास अनुसार समूह के अफगानिस्तान अस्ट्रेलिया भारत पाकिस्तान जिम्बाब्वे र क्वालिफाइड अमेरिका भएका छन्। समूह बीमा इङ्ल्यान्ड न्युजिल्यान्ड दक्षिण अफ्रिका बङ्गलादेश श्रीलङ्का र चुनौतबाट आउनेहरूको

0: छन्। मेरोका निम्ति जीवन अतिवाह गर्ने कुरा हो। अब विस्तारितमा हामी छेउछाउका मान्छेहरू बुझ्न जाने स्थिति
1: प्रतिपक्षी दलको रूपमा एक अपाय मानिन्छ। त्यसपछि साँच्चै नपिसाने गरी फेरि आफ्नो मतको शब्दमा चाहिँ छोड्नु भएको थियो, त्यस्तो नभन्ने गरी तपाईँले साँच्चैको रूपमा व्यक्तिगत रूपमा पार्टीको रूपमा चाहिँ के गर्नु?

निर्वाहको काम गर्ने निकाय होइन।

स्वास्थ्य तो अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौँ हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको युनिभर्सिटी कुनै पनि नाम छ एउटा निकाय बनाएर गइयो भने कागज रफ्तार लिन्छ जनताले छिटो रास्ता हुन्छ होइन यही अहिले भर्खरै संयन्त्रमा जोडियो भने मैले त्यो धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिनँ.

गरिबहरूको संख्यामा नागरिक विपक्ष छन्। एउटा परिकल्प तथा मानव अवशेष मध्ये धेरैको अझै पनि पहिचान हुन सकेको छैन। अर्कोतर्फ विपक्ष नागरिकका परिवारले राहत र कानुनी प्रक्रियामा कठिनाई भोगिरहेका छन्। भोटेपछि बारेपछि पूर्व सूचनामा सिकाएर कानुनी रूपमा के कस्तो सुधार आवश्यक छ? शुरूमा जनविज्ञान तथा जनस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईको विचार सुन्नुहोस्।

0: सुनाने प्रक्रिया चाहिँ निर्दलीय तथा उत्पन्न भएको भाइ जसको टिप्पणी सूचना थपाउने समय चाहिँ हामीलाई यति छोटो भयो कि सूचना सम्प्रेषण गर्नमा पनि हामीलाई आठ बजेर 40-45 मिनटमा जब हामीले सूचना थपायौँ हामीलाई चाहिँ त्यसलाई रेकर्ड पनि गर्नुपर्ने हुन्छ त्यो गर्नको लागि जुन 10 मिनट जति चाहिँ हामीलाई नै समय लाग्यो र हामीले चाहिँ 9 बजेर 4 मिनटमा चाहिँ एसएमएस प्रेस गर्ने मौका छ एकदमै राम्रो समयमा हामीले चाहिँ क्याल्कुलेसन गरेर निकाल्दाखेरि पनि झन्डै 188 किलोमिटर प्रति घन्टाको दरले चाहिँ हावा आएको थियो र त्यसले चाहिँ धेरै क्षति गर्यो हालाकि हामीले सूचना पनि संरक्षण गरेर सबै निकायहरू पनि एकखेप भइसकेपछि त्यो प्रत्यय क्षेत्रमा खास गरी नेता अर्को इभेन्ट चाहिँ हामीले भर्खरै 8-11 मा जसमा चाहिँ जङ्गलको खाडीमा घुम्न सक्ने प्रणाली घोषित भयो सिस्टम सिस्टम भयो त्यसको लागि चाहिँ हामीलाई केही परिश्रम तिन गतेदेखि नै यो प्रणालीको अनुगमन गरिरहेको छ तिन गते चार गते पाँच गते विभिन्न तरिकाको चाहिँ सूचनाहरू सम्प्रेषण भइरहेको थिए भाइ पूर्वमा शाखाबाट 6 गतेको दिन चाहिँ बुलेटिन मार्फत पनि प्रणालीको बारेमा चाहिँ सूचनाहरू सम्प्रेषण भयो त्यही हदसम्म चाहिँ हामी यसको लागि चाहिँ तयारी स्थित चाहिँ गरायौँ सायद त्यसको कारणले पनि हुनसक्छ अपराधीको यी संख्या चाहिँ अत्याधिक कम भयो खास गरी चाहिँ दुईवटा कुरा चाहिँ अलिक अगाडिदेखि 2020 उठाइरहेको एउटा कुरा चाहिँ यो अडियो वार्निङ सिस्टम एउटा नेसनल प्रोटोकल गर्नु पर्यो भनेर चाहिँ गइरहेको छौँ एनआरआईले गर्न सक्छ या हामी आफूले लिन सक्छौँ नेसनल प्रोटोकल भनेको अडियो वार्निङको जुन चाहिँ हामीले नाम जारी गर्छौँ अपराधको अवस्था छ यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर अलर्ट जारी हुन्छ त्यसपछि त्यसै पानीको सूचना जारी हुन्छ हामी पहिलोको लागि पनि सुरु गर्न त्यो जारी भइसकेपछि नागरिकको स्तरमा मैले के गर्ने हो अनि त्यसैले यो जलविद्युतहरू छन् जुन छन् भन्दा रहेको थियो जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफरेन्ट प्रवर्तन चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन हामीले जारी गरेर एउटा एडप बेसिस जस्तो गरेर तपाईँ चाहिँ राख्छौँ मैले यस्तोमा यस्तो गर्ने भनेर तर त्यो चाहिँ मैले त्यसलाई कानुनी रूपमै बनाउन पाइयो भने चाहिँ हरेक नागरिक जस्तो आज पनि के गर्छ भने भाइ भइरहेछ कुन भरि मान्छे चाहिँ बसिहाल्छ त्यो खराएको त सबैभन्दा ठुलो चिजकै भइदियो तपाईँ चाहिँ एउटा जारी गरेको अवस्थामा चाहिँ त्यो कोही केही गर्ने त भन्ने कुरा चाहिँ थाहै हो
1: भएको पूर्व सूचना सबैमा नै दिनका लागि व्यवहारगत मात्र होइन कानूनी रूपमा पनि सुधार गर्नुपर्ने बारेमा धेरै बहस हुने गरेका छन् कानूनमा उल्लेखनीय सुधार हुने हो भने पूर्व सूचनाका लागि प्रभावकारी कदम चल्न सकिने बताउनुहुन्छ बाढी पूर्वानुमान सकेको

सिस्टम मैं कभी उठे सो आपसे कंप्लीट

0: जारी प्रक्रिया आगे बढ़ाने निर्णय गरेको छ। नानीमात्र घरमा गुमाएका परिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया पनि अघि बढ़ाउने तयारी भइरहँदा तीन तहको सरकार त्यसको समन्वय भएका सरकारी संरचनाको प्रभावकारी रूपमा भूमिका निर्वाहका बारेमा सरकारवाला निकायका प्रतिनिधिले सुधारको आवश्यकता अनुभवदै आएका छन्। विपक्ष नागरिकको विवरण प्रमाणित गर्ने, विस्थापित परिवारको विवरण संकलन गर्ने र सुरक्षित स्थान पहिचान तथा पुनर्स्थापनामा स्थानीय तहसँगै तीन तहका सरकारबीच पनि समन्वय आवश्यकता हुन्छ।
1: भावी लगायतका विपदको पूर्व सूचना र प्रतिकारका लागि भोलिको सिंहबारीबाट के कस्तो सिकाइ भयो र के कस्तो सुधार आवश्यक छ? विपद प्रतिकारको क्षेत्रमा केन्द्र विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरूलाई हामीले सोधेका छौँ।
2: खेती भयो, पानीको खेती, बसोबासको खेती, भरको खेती,

0: नियमावली 2006 अन्तर्गत प्रस्तावित गरेका छन्। नेपाल बहुमुखी जोखिमको पहिचान, पूर्वानुमान, सूचना संकलन र पूर्व सूचना प्रदान गर्ने प्रणालीको विकास तथा सञ्चालन गर्ने जिम्मेवारी राज्यका सम्बन्धित निकायलाई दिइएको छ। जोखिममा रहेका समुदायसम्म सूचना पुर्याउने र उनीहरूलाई सम्भावित विपदबाट जोगिन पूर्व तयारी गराउने व्यवस्था कानूनको समग्र विपद जोखिम न्यूनीकरण संरचनाभित्र राखिएको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको जोखिम पूर्वानुमान र सम्भावित प्रभावका आधारमा सम्बन्धित निकाय तथा जनसमुदायलाई सचेत गराउने भूमिका निर्वाह गर्छ। विपदमा आउनुअघि जोखिम न्यूनीकरण, पूर्व तयारी, क्षमता विकास, कोष तथा उद्धारका लागि जनशक्ति र स्रोत साधन तयारी

0: ஆரம்பிக்கும் காரணத்தில் சுப்ரீம் கோர்ட் பொதிய பட்சக்கான சத்யலீல் பிரகாஷ் தந்தை சம்சத் பிரகாஷ் மக்களவா அதிகாரிகள் பிரதிநிதி சங்கம் சம்பாத்து பதவி கூறுகிறார்.
1: संसदमा विशेष गरेर प्रश्नको भोटेपछि विनाशकारी पारेपछि संसद र संसदले नागरिकको खोज तथा उद्धारका लागि खेलेको भूमिका विपद व्यवस्थापन र विपद प्रतिकारका लागि कानून निर्माणमा सुधार्नु पर्ने पक्षका बारेमा छलफल गर्दैछौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रवक्ता स्थानीयमा हजुर हुनुहुन्छ। ती न्याय व्यवस्था गर्न लागेका छौँ र त्यसको लागि मन्त्री परिषद अथवा त्रिपालको अगाडि परिसकेको प्रक्रिया छ जसले भविष्यमा आउने जोखिमलाई कम गर्नुको लागि चाहिँ सजिलो बनाउनेवाला छ र त्यसमा सांसदीहरूले पनि केही सहयोग गरिदिनु भयो भने अलिक छिटो सबै त हुनेवाला छ भन्ने यहाँको के छ जानकारी चाहिँ म राखिदिनु भएको लागि म प्राधिकरणको प्रवक्ता
0: के क्षेत्रमा चाहिँ बस्ती बसाउने हुँदैछ भन्ने विषय चाहिँ हामीलाई धेरै गर्न चाहिसकेको छ। परिवहन सिस्टम पनि एउटा एकदम स्ट्रङ खालको ट्रान्सफर्मरीमा हुनेर विशेष गरी यो हिमालय रेन्ज हुने विषयलाई चाहिँ गर्नुपर्ने देख्दा छ। त्यो चाहिँ अब कसरी गर्न सकिन्छ यो ट्रान्स खालको अहिलेको प्रिभिलिङ कानूनले चाहिँ के गर्न सकिरहेको छैन भन्दाखेरि यो मिसिङ टेकिङ गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने चाहिँ एउटा एकजना निबन्ध परेर 2 लाख रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2 लाख दिनलाई पनि मिसिङ चौथा हुनु परेको होइन। र अर्को किसिमको फेरि यसमा पनि मृत्यु दर्ता गर्ने विषय छ। अरू साना तिर निरस हुँदाखेरि चाहिँ मानव अर्थहरू लगायतहरू पनि यो अब स्कुल अमाउन्ट भनौँ न स्कुल स्केलमा भएको भने चाहिँ त्यहाँ त सबैलाई थाहा हुन्छ कतिजना मिसिङ भएको थियो कतिको डेथ भएको थियो भने कन्फर्म हुन्छ। त्यही बेला मृत्यु दर्ता गर्न पनि पालिकालाई त्यस्तो अप्ठ्यारो भएन। अब त के भयो भने यति धेरै जिल्लाका मान्छे हुनुहुन्छ अब रसुवा र नुवाकोटलाई बाहिरको जिल्लामा कतिलाई कन्फर्म थाहा हुँदैन। बाहिरको जिल्लाहरूलाई आफ्नो नानीहरू त्यही गएको हो किन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानुनबाट नै संशोधन गरेर नै जस्तो अहिले हाम्रो नेपाली कानुन संशोधन भन्ने विषय अगाडि पाएछ जस्तो छ तिनवटा कानुनहरू हाम्रो विपद सम्बन्धी ऐन नेपाली संहिता 2074 र हाम्रो यो पञ्जीकरण सम्बन्धी कानुन तिनवटा कानुनहरू चाहिँ संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ ट्रेकिङ गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्ने सम्मत प्रक्रियालाई चाहिँ यसले सहज बनाउने
1: सूचित भएको अथवा बदल बनिसकेको ठाउँमा फेरि बस्ती नबसाउने गरी प्राधिकरणले केही मजुरा बनाएर अथवा त्यसलाई अलिकति बढाइ गर्नु पर्यो भनेर अगाडि सबको जोडाएको
0: टेक्निकल विषयमा चाहिँ हामीले नै उठान गर्नुपर्ने हुन्छ सिफारिस गर्नुपर्ने हुन्छ तर कानुनले रूपमा नीतिगत रूपमा एउटा पर्व मानेर जीवनले नै लिनुपर्ने हुन्छ। संसदबाट नै ऐन नियम नगरेसम्म संविधानमा चाहिँ मेरो आफ्नो सार्वजनिक हक र अधिकार सम्पत्तिको विषय यतातिर छ भने भोक चलन गर्ने विषय छ भने फेरि अरूले यतातिर तपाईँहरू चाहिँ यहाँ बस्न मिल्दैन भन्ने विषय चाहिँ आफ्नो कन्ट्राडिक्सन हुन सक्छ। त्यो कारण कहाँनिर कहाँसम्मको कानुन चाहिँ संशोधन गर्नुपर्छ भन्ने विषय पनि अत्यन्त जटिलै छ। गभर्मेन्टले चाहिँ अब प्रधानमन्त्री सम्मानित प्रधानमन्त्रीले बाटो पनि आइसकेका छ। हामी सबैले निकाय सरकारले चाहिँ के चाहिँ गरिरहेको छ भन्दा सबैभन्दा ठुलो कुरो चाहिँ जनताको जीवनकै सुरक्षा हो। कतिले क्षेत्रमा बस्ती बसाउने जुन चाहिँ मेनली यो रसवाबारीले जुन गाउँसम्म आफ्नो हाइटमा गएर त्यसले गर्ने त्योसम्म उसले जुन डिमार्केसन गरेको ठाउँसम्म चाहिँ अब बस्ती नबसाउने भन्ने नै छ गभर्मेन्ट सरकारले छ। त्यो कारण रूपमा चाहिँ
1: हामीलाई महसुस गर्ने अवसर पनि सायद दियो भन्ने खाँदासम्म अहिलेको पश्चिम विभागले एउटा हेर्ने परम्परागत हिसाब र धारणा थियो त्यो सायद परिवर्तन हुँदै गएर सुरुमा मैले सांसद पत्र भएर यो राज्यकर्ता समितिमा पनि सदस्य गर्नुहुन्छ तपाईँले यो पश्चिम विभागमा कसरी जनता संसदले प्रबन्धनको लागि भूमिका खेल्नुभयो र कानुन निर्माणको बाटोमा तपाईँहरूको लागि तपाईँहरू सांसदको रूपमा यो कानुन राम्रोको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि
0: विनाशकारी विपदले हामीलाई शिक्षा दिएछ। त्यो शिक्षा प्राप्त भएका चिजहरूले कानुन गर्ने दिशामा हामी अलि अगाडि शिक्षा ढङ्गले लागेनौँ भने फेरि अर्को आशिष सम्झिने हुन्छ कि तसर्थ तपाईँहरू जस्ता निकायहरूको भूमिका पनि हामीलाई झकझक्याएको सरकारलाई झकझक्याउने नीति निर्मातालाई झकझक्याउने खालको पर्ने होस् विपक्षसित जोडिएका कानुन मात्रै हो उद्धारको कुरा राहतको कुरा भ्रष्टाचारको कुरा पुनर्निर्माणका कुरा यहाँ जे छन् त्यसमा हामी साथमा साथ

0: छिटो गरेर दिन्छ भनेर आशा प्रकट गर्न सक्दिनँ।
1: प्रशासनको पार्टी एकसँग छ, उहाँले कङ्ग्रेस

अधिकरणलाई चाहिँ प्रक्रियामा प्रत्येक आएको छ। किनभने सुरक्षा दिशाले तिन तहको सुरक्षा संयन्त्रलाई प्रयोग गर्नुपर्नेदेखि लिएर अन्तर्राष्ट्रिय समन्वय पनि गर्नुपर्नेदेखि लिएर तिनवटै सरकार पनि कार्यको समन्वय गर्नुपर्ने कारणले पनि यो इम्पोर्टेन्ट छ। सर्वतै अति लिन्छ तिनवटा तहको सरकार त्यसको समन्वय संविधानमा हामी लिएका छौँ पनि छ। त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसमा उभिहाल्नु पर्ने अहिलेको संरचनाले चाहिँ स्थानीय तहसम्म विद्युत व्यवस्थापनको दाबी संयन्त्र छ होइन त्यहाँनिर पनि विश्वास छ त्यहाँनिर पनि अथोरिटी छ। अनि हामीलाई कसैले रोक्यो भने इच्छा शक्ति कसैले भन्दै म गर्छु तर होइन कानुन बनाउने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँ यो पार्टीहरूले सरकारमा छ भनेपछि केही त्यस्तो खाना बन्नु भएको छ यो यो कानुन हामीले बनायौँ भने प्रतिकारमा सजिलो हुन्छ पुरुष चुनावमा सजिलो हुन्छ। अब अहिले त हजुरहरूले किता देख्नु भएको छ कति हेर्नु भएको छ छैन थाहा छैन भने संसद हेर्नु भएको छ भने यो विगतको छ महिनामा यो विगतका तीन वर्षमा नगरेका जति कानुन त हामी यो विषयमा गरिसकेको छ। त्यस प्रकारले यो वर्ष कानुन निर्माणको वर्षको रूपमा चाहिँ हामी सिरिज अफ त्यस्तो कामहरू संशोधनको चरणमा छ र अहिलेको हामीले यो विपदको लागि चाहिँ पश्चिम बङ्गालले

0: मुझे उत्तर के लिए आपत्कालीन इमर्जेन्सी लॉ चाहिए आवश्यक छ विपद व्यवस्थापन का लागि अनि भने जस्तै त्यो यदि त्यो कानून हुनेछ भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन त्यो कानून एक्टिभेट हुने एउटा क्याबिनेटको बैठकले त्यो कानून एक्टिभेट गर्ने बित्तिकै सक्रिय बनाउने बित्तिकै त्यो कानूनको अन्तर्गत रहेर त्यो सम्बन्धित निकायले विकल्पलाई व्यवस्थापन गर्नेतिर जानुपर्छ तर त्यसको लागि मैले अस्ति प्रधानमन्त्रीजीसँग पनि उहाँसँगको भेटमा पनि यो मैले उठाएको छु र त्यो जरुरी छ थुप्रै कानुनहरू हामीले बनाउनु पर्ने पनि हुन्छ र परिमार्जन गर्नुपर्ने पनि हुन्छ डेब्रिस बगाएर ल्याएको छ जुन चाहिँ निर्माण सामग्रीको रूपमा उपयोग गर्न सकिन्छ अब त्यो निर्माण सामग्री उत्खनन जुन ऐन छ कानुन छ त्यसलाई पनि परिमार्जन गर्नुपर्ने देखिन्छ त्यो कुरालाई मध्यनजर राखेर अर्को पूर्व सूचना प्रणाली अघि उठिसकेका छ धेरै जसो अब अहिलेको युगमा सेटेलाइट सिस्टम नेभिगेसन सिस्टम अनि सेन्सर सिस्टम होइन अब यो विभिन्न जुन प्रविधिहरू छ त्यो प्रविधिहरूलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ अब वेदर फोरकास्टमा त एकदम चुस्त दुरुस्त देखिन्छ होइन अनि त्यसपछि भौगोलिक अवस्थाको पनि हामीले डाटाहरू लिनुपर्छ अब त्यो संयन्त्रहरू हामीले पछिल्ला प्रविधि प्रयोग गरेर विकास गर्नुपर्ने देखिन्छ कम्तीमा बाह्य अञ्चलले पनि त्यो बन्द हुने अथवा माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण गरेको हुनाले धन पानीको बढी असर गर्यो भने त्यो चाहिँ होइन के हो भने त्यो रनअफिङ्गरै हुन् त्यहाँबाट सबै आयोजना के नदीको कुनै पनि नदीको विषयमा यदि सेरिजा जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ यदि सिरिज अफ जलविद्युत आयोजना बने र दसौँ हजार वर्षसम्म त्यो आयोजनाहरू चले मर्मत हुँदै त्यही चलिरह्यो भने त्यो निबन्धभन्दा तल कहिले पनि नदी जाँदैन जलविद्युत आयोजनामा मैले भनिरहेको छु जहिले पनि नदी भएको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङ ओपनिङहरू बनाउनु पर्यो उकालो चढ्ने खालको हुनु पर्यो ओह्रालो गर्ने होइन र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक सलामको बेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बङ्कर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्य खाने बस्ने व्यवस्था सहितको रुम बनाउनु पर्यो भन्ने सुरक्षित लाग्दछ कस्तो खालको कानुन बनाइयो अथवा परिमार्जन गरियो भने भविष्यमा यस्ता खालका विपदहरूबाट बस्नको लागि सजिलो हुन्छ भन्ने लागिरहेको अथवा पार्टीले यसलाई केही बहस सहयोग चलाएको आज आएका विचार प्रश्नहरूलाई पनि
1: निष्कलको भुटेपछि आएको विनाशकारी पानी

गर्नुहोस् त। बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर रेडियो हातेमारो जानकी गाउँपालिका बाँकेबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश सुरु गरौं मुख्यमन्त्री शीर्षकबाट। अनुभव आदान प्रदान गर्दै पाँच घडी मार्च 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो। बर्दियामा 6876 जना नयाँ मतदाता थपिए। बर्दियाको चिरामा सिंसा क्षेत्रलाई रमणीय पार्कको रूपमा विकास गर्दै र निर्वाचन आयोगका राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश। छत्तीसौं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस बाँसगढ़ीमा सम्पन्न भएको छ। बाँसगढ़ी नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकहरूको अनुभव आदान प्रदान गरेर 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो। दिवसको अवसरमा प्रमुख अतिथिको आसनबाट नगर प्रमुख रामबहादुर खड्काले तपाईँहरूको साहस हिम्मत र आशीर्वादले बाँसगढ़ी नगरपालिकाको समृद्धिको बाटो खुलेको बताउनुभयो। यहाँहरूको शिर सबै ठाडो पार्दैछौ उहाँले भन्नुभयो। विशिष्ट अतिथिको आसनबाट उपप्रमुख इन्दिरा चौधरीले अहिले युवा जमातमा लालकौशल प्रयोग गरिरहेको छ, यसलाई न्यूनीकरण गर्न तपाईँ हाम्रो भूमिका एकदमै महत्वपूर्ण छ। घरमा ज्येष्ठ नागरिक रहनु भनेको जिउँदा देवता भगवान हुन्। त्यसैले घर परिवारमा एक अर्काको आवश्यकता चाहना र सुख दुःखहरू साटौं, नरबालिकाहरूलाई संस्कार सिकाउ भन्नुभयो। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सभाध्यक्षको आसनबाट बोल्दै सामाजिक विकास संयोजक तथा वडा नम्बर 8 अध्यक्ष त्रिप्रसाद गौतमले ज्येष्ठ नागरिकसँग ज्ञान संस्कार यिनीहरू जीवित इतिहास र जीवित धरोहर हुन् भनेर राज्यले नै ज्येष्ठ नागरिकहरूको सम्मानको लागि 2052 ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ। सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमा लिएर आउन नसक्नेहरूलाई घरमै गएर बुझाउने व्यवस्था, ज्येष्ठ नागरिक स्वास्थ्य बिमा लगायतको सुविधा राज्यले गरेको बताउनुभयो। कार्यक्रममा प्रत्येक वार्डबाट 10 ज्येष्ठ नागरिकहरूलाई सहभागिताका लागि बोलाइएको थियो। बाँसगढी नगरपालिकामा हाल 775 जना ज्येष्ठ नागरिकले परिचय पत्र लिइसकेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख यशोदा थापाले जानकारी दिनुभयो। दीर्घायुको युग दीर्घ जीवनका लागि जीवन प्रगतिमा विचार गरौं भन्ने नारा लिएर 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको हो। बर्दियामा 6876 जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ। निर्वाचन आयोगमा 2082 चैत 22 गतेदेखि 2083 असोज 7 गतेसम्म 6876 जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालय पुगेर 1178 जनाले र 5698 जनाले राष्ट्रिय परिचय पत्र मार्फत मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका जिल्ला निर्वाचन अधिकारी लालबहादुर मल्लले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन 139 जनाले र मतदान स्थान परिवर्तन गरी ठाउँ सारी गरिदिन 521 जनाले निवेदन दिएका छन्। प्रतिनिधि सभाको चुनाव हुँदा बर्दियामा 3,23,266 जना मतदाता रहेका थिए, जसमध्ये 1,59,387 जना पुरुष, 1,63,873 जना महिला र अन्यमा 6 जना रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ। बर्दियामा चालू आर्थिक वर्षको साउनदेखि असोज 14 गतेसम्म लागु औषध सहित 50 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 1 महिला सहित 50 जना रहेको जिल्ला प्रहरी

जना सात बजेको नेपाली भाषाको हाम्रा सन्देशको अन्त्यमा छौँ। हाम्रा सन्देश सक्नुअघि मुख्य मुख्य सन्देश फेरि एकपटक अनुभव आदान प्रदान गर्दै पाँच तारिकमा छत्तिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो। बर्दियामा 6,576 जना नयाँ मतदाता थपिए। बर्दियाको ज्यामा शिक्षा क्षेत्रलाई

एकदमै प्रकाशित हुने त्यस्तो किसिमको देखिन्छ तर रियलमा त के गर्न सक्नुहुन्छ त्यो वास्तवमा रियलमा त्यस्तो

Jo koi sun importance ka kya kis

त्यो होइन भन्ने कुरा चाहिँ बुझ्नै पर्छ किनकि

पांचवे गुरु दर्श में देना हो उनकी सुनता है कि गहना बड़ा मदद है।

Oh, my God.

इन्द्रियहरू विषयको प्रयोग गर्छ, प्रयोग गर्न र उप

0: परिचालकले भने रासायनिक दिशाले प्रयोग गर्ने र प्रयोग गरेको आफ्नो तरकारी खानेलाई जिङ्गाका लाग्ने, टाउको दुख्ने, मुर्सा फुल्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी बिस्तारै प्रयोग नगरे अनुहारी पनि हुँदैन, किरा लाग्छ, हाम्रो त परियो।
0: सुन्नुहोस् है, रासायनिक पिसारीको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्तासँगलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसारी नै प्रयोग गर्छु।

ಕಾಲೇ

I'm not going to be able to do that.

0: आज हामी पहिलो जानुपूर्वको रचनाको बारेमा विकृत कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी नसक्ने, जमिन रुखो फुल्ने, खाना फाटे वा पहिले फाटेको छ भने खाना पलाकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले घर पहिलो स्तरको लिएको सम्झेको त सचेत गर्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको

0: गर्नुहुँदैन, घरका सरसामान निकालेर तर्फ लानु भएको जोखिम बढाउनु हो। सामानपूर्वक गरेर अलमल गर्न थाल्नुभयो भने अमिलोका कारण ज्यान समेत जान सक्छ।
1: ज्ञान नभए के हाम्रो
2: यसोद्वारा जमिनको जारी सन्देश।

Thank you.

Sundays.

ఎక్కడ మన సేవా కార్యక్రమం

0: बताई किसान का लागि चाहिने धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त दुध संकलन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने 15 दिनमै दुधको पैसा भुक्तानी हुने दुध पनिर दही क्रिम छुर्पी आइसक्रिम कुरा लगायतका दुध जाने सामग्री बिक्री हुन्छ अनि पशुको दाना माछाको दाना औषधि प्राण चक्कर विषादी बिउ बिजन मल खा तथा त्यस्तो औजार सबै उपलब्ध छ सुन्नुहोस् न दाई तपाईँको पशु बिरामी भयो भने घरमै गरेर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा खरिदीमा अथवा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ
1: किसानलाई त साँच्चै धेरै सुविधा रहेछ
0: हो त दुध बेच्ने पनि सम्झने सारा देरिया
1: प्राप्त
0: सारा देरिया

Thank you.

Thank you.

0: प्रतिबन्ध र मानसिक समस्या पढाइमा असर पुर्याउनेछ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भने खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएम द्वारा जनहित प्रसारित सन्देश
2: तरकारी तथा फल फुल पसल
0: दैनिक सबैको घरमा चाहिने स्वस्थ र ताजा तरकारी तथा फल फुल एकै खाना हुन्छ।
3: विभिन्न आइटमका औषधि र व्यवस्था

Sandys.

Thank you.

0: ഒന്നാമത്തെ ആസക്തിനൊക്കെ അടിച്ചാൽ
1: ക്രൈറ്റീരിയ

Yes.

अहिलेको लागि मैले नेपाली चलचित्र जय सातबाट एउटा मिठो गीत पठाउनुहोस्।

वस्तुमा शरणार्थी कमाउन सकेन. उनको एक वर्षको सबैभन्दा कम कमाउने फिल्म हो. एकातिर सिक्नबाट असफलता, अर्कोतिर अभिनयमा प्रभाव छाड्न नसक्दा एक आफ्नै

I'm going to go to the hospital.

सम्बन्धित 60 शो बाट पर्दर्शन सुरु गरेको भन्ने

छ माया छ

हामी सबै विभिन्न नेपाली संस्कृतिको बारेमा

कोही प्रसङ्गले सकिएको छ, मेरो आवाज तपाईँहरू सानो प्रोग्रामलाई सहयोग गर्ने प्राविधिक मित्र गोविन्द थापालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी शुक्रबार ठिक यसै समयमा उपस्थित हुने बाचाका सहित म कार्यक्रम सञ्चालिका सृजना हुने पनि आजको कार्यक्रम प्रेमी संसार आगामी शुक्रबार ठिक यसै समयमा उपस्थित हुने बाचाका सहित कार्यक्रम सञ्चालिका पनि म बिदा हुन्छु र तपाईँहरूमा ज्यादा जाँदै एउटा मिठो नेपाली चलचित्रको गीत जोड्न चाहन्छु। गीत रहेको छ आबाट आमाको एउटा मिठो गीत छोड्दै तपाईँहरू मेरो रेडियो साथमा रहनु।

0: сейчас никого не
1: надо. Не надо, вот не видно, что это значит.

Thank you.

Thank you.

Olha que só! Vem que chegamos! Traz com o rabo e deixa o mundo!

0: Sajid Mazari Sundays.
1: Namaskar.

সবাই আমি যা সম্বন্ধে মুক্ত সবাই

ممكن اخد 2000 جنيه.

0: क्या?
1: ए, कुरा नानी,
0: त्यति मात्रै कहाँ होला भाइ? किसानका लागि चाहिने धेरै सेवा एउटै ठाउँमा। पहिलो कुरा त दुध संकलन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने, 15 दिनमै दुधको पैसा भुक्तानी हुने, दुध पनिर दही क्रिम

0: सबैले धेरै जोखिम हुन्छ है क्यामराले
1: हो नि रासायनिक किसानले प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई दिनता लाग्ने टाउको दुख्ने मुसा पर्ने थकान महसुस हुने र घुन सराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
0: अनि नानी किसानले प्रयोग गर्दा अनुहार नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो
1: सुन्नुहोस् त रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ यसमा धेरै विज्ञहरू छन् यसले त

प्राइस थाइले खातामा यहाँ दर्ता विवरण लगायत आन्तरिक राजस्व सम्बन्धी सेवा पहिलाहरूबाट चक्करलाई आन्तरिक राजस्व कार्यालय नेपालमा जवाहरपेट नगर राजापुर नगरपालिका बीच सम्झौता हुँदा सम्झौता अनुसार नगरपालिका व्यक्तिगत तथा व्यावसायिक ज्ञान जारी गर्न दर्ता नवीकरण कर चुक्ता प्रमाण पत्र कलाको आवश्यक प्रक्रिया विवरण संशोधन तथा अग्रो कर सम्बन्धी सेवा उपलब्धका लागि नेपाल सेवा सञ्चालन प्रदान नगरपालिका आवश्यक जनशक्ति स्रोत साधन व्यवस्थापन गर्ने भएकोपछि आन्तरिक राजस्व कार्यालय कार्तिक सहितको समन्वय कर्नका कार्यालयको प्रमुख अधिकृत पूर्ण प्रसाद देवालका अनुसार ठाकुर बाबु नगरपालिकाको गेर्वा गाउँपालिका मध्ये सेवा विस्तार गर्न प्रक्रियाको पहिलो भाग

ঠিক দাদা দিদি, আর আমরা এবার অন্য যাবো।

Sí, sí, sí.

पढ्दैछु या मेरो चाहिँ अहिलेको मेरो फेज भनेको कस्तो छ भनेर बुझ्नु एकदमै जरुरी छ।

Nada es un drama. Solo si puedes analizar esto. No lo sabes.

Thank you.

Thank you.

0: नेपाल सरकारले मूलत आर्थिक कारण देखाउँदै रासायनिक मलमा दिने भएको अनुदान कटौती गर्दै सप्तरीबाट उनासाठीमा छाने बताएको छ। सरकारको यस्तो निर्णयले किसान मारमा पर्दै आएका छन् र कृषि पनि पछाडि पर्दै आएको छ। प्रधानमन्त्रीले घोषणा गरे चाहिँ नेपालमै मल उत्पादन हुन थालेपछि अनुदान कटौती गरेको भए किसान मैत्री निर्णय भएको मान्न सकिन्थ्यो।
1: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। गत वैशाख 28 गतेदेखि 145 दिन चलेको अधिवेशनमा 65 दिनमा 68 बैठक बसिएको संसद सचिवालयको तथ्याङ्क छ। अधिवेशनका क्रममा कानून निर्माणसँगै

कस्तो भन्न सकिन्छ।

que no era la condena, ahorita no era.

भएको छ। प्राथमिक स्तरबाट संशोधन सहित वृद्ध आयोग विधेयकलाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नु भएको थियो। विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनका लागि कानूनी आधार तयार भएको छ। दशैं नजिकै गर्दा घर फर्किने यात्रीको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ। बाढी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सडकको अवस्था र मौसमको मूल्याङ्कन पछि बुकिङ खोलिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघ जनाएको

सचिव स्तरीय बैठकको निर्णय अनुसार बजारहरूको धनकटा मूल्य वृद्धि नियन्त्रणमा

0: रहेको देखाउँछ। अवरुद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सिआइएलसँग कुरा गर्दै सड़क विभागका उप महानिर्देशक शिवराज नेपालीले भन्नुभयो,
1: सबैजना हुनुहुन्छ, अरू

संरक्षण सम्बन्धी सूचना र सन्देश प्रवाहबाट शुरू गरिएको कंग्रेस प्रवक्ता दिलबहादुर चालसेले जानकारी दिनुभयो।

परिसर कार्यालय चाटपुर नवाचित सुरक्षा योजना सार्वजनिक गति 3506 परिचालन कराने जुलाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर चाटपुरका प्रवक्ता तथा प्रहरी उपनिरीक्षक एसपी दलबहादुर थापाले चाट पर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो।

आन्दोलन शुरू गरेको हो। यसअघि पनि भारतका विभिन्न विपक्षी दलले मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै प्रदर्शन गरिरहेका थिए। अब खेल खबर। काठमाडौँमा राष्ट्रिय महिला तथा पुरुष जुनियर विश्वका मुनिको इन्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनामा विश्वरात रंगशाला स्थित कबड्डी

cha-ching by Kylie. So, I'm going to go to the hospital.

Thank you.

0: सरसर पिसमा कार्यक्रम छ त्यसले कलेजहरूको चाहिँ खटाउन सकिन्छ।
1: पशुचिनाले भारतबाट पिस्ता स्वास्थ्य पिना चोकर दाना मकै अनि घाँस मिलाएर पाउँदा गाई बस्तुलाई फाइदा पुग्ने बताउनुहुँदै

0: सूचना नेटवर्क सीआईएमए काठमाडौँमा तयार पारेको साझा प्रदर्शनी हुनुहुन्छ। बाढी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको सङ्कट कसरी गर्ने,
1: हरेक हिसाबले चाहिँ त्यो प्रश्न उठेको छ कि छैन, त्यसलाई त्यही भने नि त्यो रेड जोन यो जोन ग्रिन जोनमा चाहिँ गर्नै पर्ने हुन्छ। यो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सक्थ्यो होइन।
0: सुरक्षित ढङ्गमा घर बनाएर

0: यो त हिजो अस्तिदेखि धेरै नै भोगिरहेको सुन्छु, हेर्न आक्रमक देखिन्छ, ख्याल पनि काटिरहेको छ।
1: त्यही त भाइ, यसले अन्य भिन्न देखाइरहेको छ, पनि फरक छ। अनि घरकै मान्छेले झम्किएर जस्तो गरेको हुँदा मैले खुबै राखेको छु।
0: जस्तो लाग्थ्यो, यसलाई खुब लगाउनु भएको थियो।

Thank you.

त्यही यो प्रिलिमिनरी हामी आफ्नो अनलाइन भित्र सर्भे गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने

Thank you.

उज्यालो भविष्य रोजौ।

0: दर्शनका लागि चाहिने धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त दुध संकलन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने 15 दिनमै दुधको पैसा भुक्तानी हुने दुध पनिर दही क्रिम छुर्पी आइसक्रिम खुसा लगायतका दुध जन्य सामग्री बिक्री हुन्छ अनि पशुको दाना गठाको दाना औषधि दान चोकर विषादी बिउबिजन मर्खा तथा कृष्णोजा समेत उपलब्ध छ तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनु पर्दाले प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा पशु बिमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ
1: हो
0: त दुध बेच्ने भने सम्झनु सारा डेरिया विश्व विमेल
1: सात बजेसम्म प्राप्त हुने व्यवस्था 7 हजार जारी गराउँदछौँ।

सरकारले मतदाता नाममा

निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारूढ भारतीय जनता पार्टीलाई पारेर उनीहरू मतदाता नामावलीलाई तोडमोड गरेको आरोप लगाएका छन्। तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गरेका छन्। पाकिस्तान सरकार र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दलबीच उनका समर्थकहरूले इस्लामाबादलाई ठप्प बनाउने चेतावनी दिएर सम्भावित प्रदर्शनलाई लिएर वार्ता भएको छ। खानका समर्थकहरूले आइतबार राजधानीका लागि पदयात्रा बताएका छन्। उनीहरूलाई रोक्न सरकारले सयौं अनुभाग कन्टेनरहरू मुख्य प्रवेश बिन्दुहरूमा राखेको छ। यो बीबीसी नेपाली सेवा हो।

0: विभिन्न किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घर भित्रको लेदो माटो र फोहोर हटाउँदै थिए।
1: सामान बिक्रीदेखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ तरकारी त्यो सबै बजारमा यहाँनिर घरको छैन। अब यो घर परेको छ यो स्टोर रुम हो त्यति एउटा कुरा पर्छ हाम्रो यो चारजनामा चाहिँ सजिलो आयो अलिकति सामानहरू चाहिँ यता रुपिने
0: ढुङ्गेमा कपडा पसल चलाउँदै आएका नरेश ढुङ्गेलाई केही सामानहरू भेट्छ कि भने चिनो आशा छ।
2: समाचारमा साथीहरू सहयोग गर्नु भएको छ।

Thank you.

ognuno deve

Yeah.

my friend Telegram,

son cœur. Je vais dire toi, quand on a la tête de la tête,

0: जाने होला त्यसपछि के गर्न सक्छन् समुदायले अरूले उनीहरूले पक्ष गर्न
1: जस्तै हामीले घर भन्दाखेरि त्यसलाई चाहिँ अब यो भन्छ होइन

0: पहिलो कुरा पनि लक्षण भन्छन् र भयो हामीले त पहिलो स्तरको लिडर बुझाउनेको छ सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ अरे
1: हो नि पहिलो जानु पहिले जमिनबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा थमेलो हुने रुख र बिजुलीका पोलहरू ठल्किने जस्ता लक्षणहरू देखिन सक्छ
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठुलो छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु हुँदैन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान राखेको धन ज्यान नभएको

সময় অনেক সারা সময় রোগ সময় আর ধন করে

transformer capacity 25 to 12 and not directly that subject.